मा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै

संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ।

बालबालिकामा ज्वरो ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता

जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य

गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको

लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुन

सुरक्षित राख्छ। बालबालिका मा ज्वरो, ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने

सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन

सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो।

अन्नहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्य।

युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन, पखाला साना बच्चाहरूको लागि खतरनाक

पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर ब्लाउको दुखाई, उच्च ज्वरो, तीव्र पेट दुखाई वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नति।

पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ

चराका लक्षणहरू गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानु

अमान्य बनावट वा स्थिरता दानादार किरकिरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग

कारण प्रभावले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ

ब्रनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्युट।

रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने

आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिशीतको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित

पूर्वजाजमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू

सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि

एरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग

हवनको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन भोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रातमा

नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरू

उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ?

वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही

जीएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी

हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन, पखाला साना बच्चाहरूको लागि दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न,

अवस्था धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्य

कन्सल्टेन्ट रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको

बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति

डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो।

सँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो

भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ।

पात्रद्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको

पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ

भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ,

अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा

जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बनौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट

को सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी

मानिसहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू

दाञ्जली अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट

यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने

राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट

ओआरजीमा थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र

नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर

प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org मा थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु।

लक्षणहरू गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप

एक्समात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18

आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्।

जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन

होस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको

एक उनखोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क

फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्फ्लेडिक्युल चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ।

तथ्यवाद तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन बोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ।

सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाई,

अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन

सुनबोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने

बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य

किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ।

र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू

अनि उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ।

स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ

चीन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य

छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा

स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा।

को सेविङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने

रोकथाम लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी

फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्फ्लेडिक्युर चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी, असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्।

डाक्टरहरू दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मदत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ।

सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधि

मा थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको

गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेविङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी, असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा

वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकार

छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक

बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर

आरएक्स मात्रद्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्फ्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 जी

बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिसामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउ

र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ।

अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र

तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ।

रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये

अनुसार खुवाउनुहोस्। यदि दुध पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुन

स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा

बज्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन बोलले

राईको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो

मस्तिष्कको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ।

सुरक्षित पिउने पानी असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक।

बाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि

तापन घट्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू।

सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्य।

र शौचालय प्रयोग गरेपछि यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न

नियमित प्रसवपूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता

त्यो जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवन

यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ

राज्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचना।

छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने

घटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org मा थप जान्न सक्नुहुन्छ।

गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई

यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि।

अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्फ्लेडिक्युल चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको।

भयो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ। साधारण चरणहरूले मदत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क

कमजोरीको हुन्न, शक्तिको संकेत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको

भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबरले पनि काम गर्छ।

सल्लाह हुन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल।

75 गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो भनेको संक्रमणप्रति

उत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोर

रोगहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेले

तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनु

हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा नि प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाटोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण

प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन, पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको

भागमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन

प्रतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन

नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको उत्पादन बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई

होस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी।

तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता, ग्यालिकर डेयरी कम्पनी, इन्फ्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन, पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बाह्र

शरीरलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित

र स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15%

यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा।

विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15%
50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्रद्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्रद्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा
वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन, पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम, लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन, पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बच्चासँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह हुन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स
5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मूड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह हुन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको।
नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्। कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेविङको रूपमा पहिचान गरिएको। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन,
र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने
चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्।
प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्।
यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ
र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता
वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्।
फलफूल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक

औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ उच्च ज्वरो तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु खोपहरूले शरीरलाई दादुरा पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ सास फेर्न गाह्रो भइरहेको छ घाँटी कडा भएको छ दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस् तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस् सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन शक्तिको सङ्केत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू सम्पूर्ण अन्न सिमी वा अन्य प्रोटिन स्रोतहरू चिनीयुक्त पेय पदार्थ नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण

सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किरकिरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ उच्च ज्वरो तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किरकिरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी
इन्फ्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी। इन्फ्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको।
गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ।
यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्। कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ।
आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्या अप्पर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबाबले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्या अप्पर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी।
असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मूर्छे संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबरले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन।
पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेविङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ,
आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्।
यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो,
तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो,
आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा।
विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम

18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक

प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेविङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ।
हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेले एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेविङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ।
तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने
अल्कोहल आधारित फ्यान प्रभावले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्रावको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित फ्यान प्रभावले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ।
निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिशीतको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु।
विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको उत्पादन बढिरहेको छैन, स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम।
लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ।
यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण,
आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली।
अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु, खोपहरूले शरीरलाई दादुरा पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी, असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु, तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्, तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम, लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ।
कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु, खोपहरूले शरीरलाई दादुरा पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी, असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु, तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्, तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम, लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L
फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु, खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ।

भएको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबाबले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबाबले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने

व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ।
हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ।
कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो,
आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा।
विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन, यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ।
कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स
5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित फ्यान रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको।
हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अप्पर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ।
तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने
अल्कोहल आधारित फ्यान प्रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित फ्यान प्रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ।
निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्।
नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्।

गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी

कार्यकारी हो, चिकित्सा सल्लाह हुन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह हुन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण,
आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित फ्यान रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट
औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिकाले एजेलेक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिकाले एजेलेक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ।
कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स
5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्छ। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी। इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता,
वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडिक्युल चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्।
प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी, असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा।
विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ।
बालबालिकामा ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो।
दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ।
हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी, असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा।
विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम।

सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा जाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य

कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ।
हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी, असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा।
विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ।
बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिगर डेयरी कम्पनी, इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा जाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो।
दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। भातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा,
पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ।
सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबरले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्।
तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण,
आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा जाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली।
अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ।
कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी असुरक्षित पानी पिउँदा झाडा पखाला हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स
5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हात

तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्ता भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिगर डेयरी कम्पनी इन्कले DQ चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्ता भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले

बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिगर डेयरी कम्पनी इन्कले डिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ।
यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ।
बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाद्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाद्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ।
आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्।
प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्, तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्।
विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली।
अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु, तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्, तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम, लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ।
कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु, तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्, तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम, लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L
फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने
वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्।
तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ।
हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्।

समर्थन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका।

भूमिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किरकिरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु, तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्, तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम, लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता, ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किरकिरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स
5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्।
यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ।
साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन्न, शक्तिको सङ्केत हो। दैनिक पोषण: सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम: लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु: साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्: विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा, विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन, विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली, अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता, ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित, ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण: CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता, ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। बालबालिकामा ज्वरो: ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु: तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन्न, शक्तिको सङ्केत हो। दैनिक पोषण:
सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्।
नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबाबले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ।
आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी।
असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ।
बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अप्पर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ,
घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ, वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा जाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्।
विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली।
अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार

यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्कले डिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नु।

नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्।
यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ
वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु।
खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा, पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ।
आफ्नो स्थान युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने
अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ।
निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्।
यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्, तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण,
आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू सम्पूर्ण अन्न सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली।
अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेले एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू सम्पूर्ण अन्न सिमी वा अन्य प्रोटिन स्रोतहरू चिनीयुक्त पेय पदार्थ नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम लामखुट्टेले मलेरिया डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान सक्नुहुन्छ। हात धुनु साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरू मध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेले एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित
ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु, तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्, तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम, लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन, पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता, ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट
खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्फ्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नु

पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक

योग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ?
युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबरले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इङ्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इङ्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ।
तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने
अल्कोहल आधारित फ्यान प्रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्।
तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो।
यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्।
विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन्न, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह हुन्न। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन।
विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको पौन बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र
आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा
वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको पौन बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन्न, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह हुन्न। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L
फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ।
आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्रभाव

सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबाबले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्कले डिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा

निर्माणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जतिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह हुन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ।
बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ,
घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ।
साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह हुन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्नेसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्।
यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा।
विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू सम्पूर्ण अन्न सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबरले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित।
ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी, इन्फ्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबरले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिगर डेयरी कम्पनी, इन्फ्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स
5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबरले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने, बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 इन फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू,
चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबरले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने, बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ।
यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य सङ्गठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ।
जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई सङ्क्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु, साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने
अल्कोहल आधारित फ्यान रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई

छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्कले डिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डन।

को भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता दानादार किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू सम्पूर्ण अन्न सिमी वा अन्य प्रोटिन स्रोतहरू। चिनीयुक्त पेय पदार्थ नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन डब्ल्युएचओका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा डब्ल्युएचओको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र आरएक्स मात्र
द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडिक्युल चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै संक्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO-का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO-को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ, कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी,
इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नु अघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी। इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न,
सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। लामखुट्टेबाट हुने रोग रोकथाम। लामखुट्टेले मलेरिया, डेङ्गु र अन्य रोगहरू फैलाउन सक्छ। कीटनाशक प्रशोधित जाली मुनि सुत्नाले, घर वरिपरि जमेको पानी हटाउनाले र विकर्षक प्रयोग गर्नाले तपाईँको जोखिम कम हुन्छ। यदि तपाईँलाई मलेरिया भएको क्षेत्रमा उच्च ज्वरो आएको छ भने चाँडै परीक्षण र उपचार खोज्नुहोस्। प्रारम्भिक हेरचाहले जीवन बचाउँछ। हामी कसरी प्रमाणित गर्छौँ? युनिभर्सल हेल्थ रेडियोको प्रत्येक खण्ड आधिकारिक स्वास्थ्य अधिकारीहरूबाट सार्वजनिक रूपमा उपलब्ध मार्गदर्शनबाट बनाइएको छ र प्रसारण गर्नुअघि समीक्षा गरिएको छ। हामी तथ्य वा तथ्याङ्कहरू आविष्कार गर्दैनौँ। जब हामी स्वास्थ्य अलर्ट साझा गर्छौँ, यो नाम दिएको आधिकारिक स्रोतबाट आउँछ। तपाईँले युनिभर्सल हेल्थ रेडियो .org थप जान्न सक्नुहुन्छ। हात धुनु। साबुन र सफा पानीले हात धुनु रोगबाट बच्ने सबैभन्दा सरल तरिकाहरूमध्ये एक हो। आफ्नो हातको सबै भागहरू कम्तीमा 20 सेकेन्डसम्म धुनुहोस्, विशेष गरी खाना खानु अघि र शौचालय प्रयोग गरेपछि। यदि साबुन र पानी उपलब्ध छैन भने अल्कोहल आधारित ह्यान्ड रबले पनि काम गर्छ। सफा हातले धेरै सङ्क्रमणहरू फैलिनबाट रोक्न मद्दत गर्छ। पखाला र ओरल रिहाइड्रेसन। पखाला साना बच्चाहरूको लागि खतरनाक हुन सक्छ किनभने यसले शरीरमा पानी र लवणको कमी गराउँछ। निर्देशन अनुसार मिसाइएको ओरल रिहाइड्रेसन घोलले यो हराएको तरल पदार्थलाई प्रतिस्थापन गर्छ र जीवन बचाउन सक्छ। बच्चालाई तरल पदार्थ खुवाइरहनुहोस् र खुवाउनुहोस्। दिशामा रगत छ भने बारम्बार बान्त भइरहेको छ, आँखा डुबिरहेको छ वा बच्चाले पिउन सक्दैन भने तुरुन्तै हेरचाह गर्नुहोस्। नवजात शिशुलाई स्तनपान गराउनु। विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न र पहिलो 6 महिनासम्म आमाको दुध मात्र खुवाउन सिफारिस गर्दछ। आमाको दुधले बच्चाहरूलाई संक्रमणबाट जोगाउँछ र पूर्ण पोषण दिन्छ। दिन र रात माग अनुसार खुवाउनुहोस्। यदि दुध पिउन पीडादायी छ वा बच्चाको तौल बढिरहेको छैन भने सहयोगको लागि स्वास्थ्य कर्मीलाई सोध्नुहोस्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जलि। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेविङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाद्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ।
आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी।
असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको संकेत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यु चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको भाँडोमा भण्डार गर्नुहोस्।
तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु, तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्, तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू, गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु, खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी, असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो, ज्वरो भनेको संक्रमण प्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने
वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो, आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिगर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ
र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण, सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क, संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क, संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेविङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता
वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य सङ्गठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य सङ्गठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्य भन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दाग्रा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको सङ्क्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको हुन शक्तिको सङ्केत हो। दैनिक पोषण सन्तुलित आहारले वृद्धि ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्।
फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHOका महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHOको कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ट्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण CGMP विचलन, असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता। ग्यालिकर डेयरी कम्पनी इन्क्लेडी क्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस्, कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर टाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्यास अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो 2 दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्। सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो।
आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य सङ्गठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक।

जे अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्यालिकर डेयरी कम्पनी, इन्क्लेडिक्यू चकलेट रिड्युस फ्याट आइसक्रिम मिक्स 5 GAL 18.9 L फिर्ता गर्दैछ। फ्रिजमा राख्नुहोस् कारण उत्पादनमा फेला परेको विदेशी पदार्थ धातुको सेभिङको रूपमा पहिचान गरिएको। गर्भावस्थामा खतराका लक्षणहरू। गर्भावस्थामा केही लक्षणहरूलाई ढिलाइ नगरी हेरचाह आवश्यक पर्दछ। यसमा अत्यधिक योनिबाट रक्तस्राव, धमिलो दृष्टिसितको गम्भीर प्लाउको दुखाइ, उच्च ज्वरो, तीव्र पेट दुखाइ वा बच्चा सामान्यभन्दा धेरै कम चल्नु समावेश छ। यदि यी मध्ये कुनै पनि भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जानुहोस्। नियमित प्रसव पूर्व जाँचमा उपस्थित हुनाले आमा र बच्चा दुवैलाई सुरक्षित राख्न मद्दत गर्दछ। बाल्यकालमा खोप लगाउनु। खोपहरूले शरीरलाई दादुरा, पोलियो र लहरे खोकी जस्ता गम्भीर रोगहरूसँग लड्न तालिम दिन्छ। आफ्नो बच्चाको खोप तालिका अनुसार राख्नाले उत्तम सुरक्षा प्रदान गर्दछ र यदि कुनै छुटेको छ भने क्याच अपर डोजहरू उपलब्ध छन्। सुरक्षाको लागि खोपहरूको व्यापक रूपमा अध्ययन र निगरानी गरिन्छ। आफ्नो स्थानीय क्लिनिकलाई सोध्नुहोस् कि तपाईँको बच्चालाई कुन खोपहरू दिइनेछ। सुरक्षित पिउने पानी। असुरक्षित पानी पिउँदा झाडा पखाला, हैजा र टाइफाइड हुन सक्छ। यदि पानी असुरक्षित हुन सक्छ भने यसलाई उमाल्ने गरी उमालेर वा प्रमाणित पानी प्रशोधन वा फिल्टर प्रयोग गरेर सुरक्षित बनाउनुहोस्। प्रशोधित पानीलाई सफा राखिएको बाँडोमा भण्डार गर्नुहोस्। तपाईँको पानी सुरक्षित गर्नाले तपाईँको सम्पूर्ण परिवारलाई सुरक्षित राख्छ। बालबालिकामा ज्वरो। ज्वरो भनेको संक्रमणप्रति शरीरको प्रतिक्रिया हो र यो बालबालिकामा सामान्य हुन्छ। बच्चालाई आरामदायी राख्नुहोस् र प्रशस्त तरल पदार्थ खुवाउनुहोस्। यदि ज्वरो दुई दिनभन्दा बढी समयसम्म रह्यो भने वा बच्चा धेरै निद्रा लागेको छ, सास फेर्न गाह्रो भइरहेको छ, घाँटी कडा भएको छ, दबावले नहट्ने दाग छ वा आघात भएको छ भने तुरुन्तै उपचार खोज्नुहोस्। तनावको सामना गर्नु। तनाव र कमजोर मुड सामान्य छ र तपाईँको मानसिक स्वास्थ्यको हेरचाह तपाईँको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। साधारण चरणहरूले मद्दत गर्न सक्छ। दैनिक दिनचर्या राख्नुहोस्। तपाईँले विश्वास गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहनुहोस्, सक्रिय रहनुहोस् र राम्रोसँग आराम गर्नुहोस्। यदि उदासी, चिन्ता वा निराशा हप्तासम्म रहन्छ वा दैनिक जीवनलाई असर गर्छ भने स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नु कमजोरीको होइन, शक्तिको सङ्केत हो। दैनिक पोषण। सन्तुलित आहारले वृद्धि, ऊर्जा र बलियो प्रतिरक्षा प्रणालीलाई समर्थन गर्दछ। हरेक दिन विभिन्न प्रकारका खानाहरू समावेश गर्ने प्रयास गर्नुहोस्। फलफुल र तरकारीहरू, सम्पूर्ण अन्न, सिमी वा अन्य प्रोटिन स्रोतहरू, चिनीयुक्त पेय पदार्थ, नुन र अत्यधिक प्रशोधित खानाहरू सीमित गर्नुहोस्। साना स्थिर परिवर्तनहरूले दिगो स्वास्थ्यमा थप्छन्। यो स्वास्थ्य जानकारी हो, चिकित्सा सल्लाह होइन। यो युनिभर्सल हेल्थ रेडियो हो। आधिकारिक स्रोतहरूबाट तपाईँको भाषामा विश्वसनीय स्वास्थ्य जानकारी। आधिकारिक स्रोतहरूबाट प्राप्त पछिल्लो स्वास्थ्य अपडेटहरू यहाँ छन्। विश्व स्वास्थ्य संगठनबाट स्वास्थ्य प्रणाली वितरण, आपतकालीन राहत र मानसिक स्वास्थ्यको उन्नतिमा बलियो सहकार्यलाई मान्यता दिन WHO का महानिर्देशक जोर्डनको भ्रमणमा। विश्व स्वास्थ्य संगठनबाट संयुक्त राज्य अमेरिकाको फिर्ताको सूचनामा WHO को कथन। विश्व स्वास्थ्य संगठनबाट डेभिड नाभारोलाई श्रद्धाञ्जली। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट औषधि फिर्ता। ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिकाले एजेलेइक एसिड जेल 15% 50 ग्राम ड्युबहरू सामयिक प्रयोगको लागि मात्र RX मात्र द्वारा वितरित ग्लेनमार्क फार्मास्युटिकल्स इन्क संयुक्त राज्य अमेरिका फिर्ता बोलाइरहेको छ। कारण सिजिएमपी विचलन असामान्य बनावट वा स्थिरता, दानादार, किर्किरा वा बलौटेको रूपमा वर्णन गरिएको सम्बन्धी उत्पादन गुणस्तर गुनासोहरू प्राप्त भएका थिए। अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट खाद्य उत्पादन फिर्ता ग्याली